0: 93.6 यूसीपी के धन्य यूसीपी के धन्य।
1: Sufi sings who that which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: ایک نیا انداز،
4: ایک نئی سوچ،
3: ایک نئی پہچان،
4: ایک نئی لگن.
3: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
4: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
3: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
4: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں UCP نمبر 1.
3: جب ملتی ہے لگن،
4: محنت،
3: کامیابی اور خلوص،
4: تو بنتی ہے
3: UCP کی دنیا.
4: آپ سن رہے ہیں FM 92.6.
3: سنتے رہیے.
5: السلام علیکم، میرا نام ہے ڈاکٹر فیصل توسی، آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا. آج کے شو کا نام ہے فیکلٹی آور، اور میرے ساتھ موجود ہیں پروفیسر جلیل اصغر مرزا. آج کا ہمارا ٹاپک ہے فیکلٹی آور میں انجینئرنگ انڈسٹری. تو سب سے پہلے میں بتاتا چلوں کہ فیکلٹی آف انجینئرنگ UCP میں 4 ڈگری پروگرام آفر ہوتے ہیں، BSc الیکٹریکل انجینئرنگ، BSc سول انجینئرنگ اینڈ BSc میکینیکل انجینئرنگ. اس کے ساتھ ساتھ ہمارا بہت پاپولر پروگرام ابھی ریسنٹلی انٹروڈیوس ہوا ہے، BSc روبوٹکس اینڈ انٹیلیجنس سسٹمس. بیچلر لیول پہ یہ 4 پروگرامز آفر ہوتے ہیں. اس کے علاوہ ہم MSc الیکٹریکل انجینئرنگ، MSc سول اینڈ میکینیکل انجینئرنگ بھی آفر کرتے ہیں، اور انہی تینوں شعبوں میں ہم PhD بھی آفر کرتے ہیں. تو اب جلیل صاحب، اب شروع کرتے ہیں. آپ کا ماشاء اللہ سے 37 سالوں کا ایکسپیرینس ہے کام کرنے کا. آپ نے بہت ینگ ایج سے اپنی انڈسٹری سے کام کرنا شروع کیا تھا. تو آپ کے اپنے مختلف انڈسٹریز میں کام کیے پاکستان میں، یعنی کہ آپ نے ٹیلی کام سیکٹر بھی دیکھا ہے، آپ نے الیکٹرانکس سیکٹر بھی دیکھا ہے، ڈیٹا کمیونیکیشن سیکٹر بھی آپ نے دیکھا ہے، اور مختلف انڈسٹریز آپ نے ویسے بھی آپ نے کام کیا شروع سے اب تک. آپ کا بلکہ رابطہ بھی رہتا ہے، ایون اکیڈیمکس میں آنے کے بعد بھی آپ کا ان سے رابطہ رہا ہے. تو تھوڑا سا یہ جو ہماری انجینئرنگ کے پوائنٹ آف ویو سے پاکستان کی جو انڈسٹری میں آپ کا کیا ایکسپیرینس رہا ہے، اور انٹر ہونے کے بعد آپ نے کیا دیکھا ہے؟
6: بسم اللہ الرحمن الرحیم. خواتین حضرات، تھینک یو فیصل فار دی انٹروڈکشن. میں نے اپنا کیریئر ارلی 1988 سے اسٹارٹ کیا تھا، اور دیٹ واز دی کمپنی نیم مائکرو الیکٹرانکس. یہ لاہور بیس ایک ٹیلی کمیونیکیشن کی کمپنی تھی، جو کہ الیکٹرانکس کے ڈفرینٹ چیزیں مینوفیکچر کرتی تھی. انٹرسٹنگلی میں بتاؤں، تھوڑی سی ہسٹری ہے اس میں، کہ آج چونکہ ایک سلیکون کا دور چل رہا ہے، اور ہم کہہ رہے ہیں کہ یہ اس وقت جو ورلڈ کی جو آپس میں جو وار چل رہی ہے وہ سلیکون چپ کے اوپر چل رہی ہے. تو میں تھوڑا سا بتانا چاہتا ہوں کہ میں نے اپنا کیریئر اس زمانے میں شروع کیا جب پاکستان کے اندر چپ مینوفیکچر ہوتے تھے.
5: Wow. اور
6: دیٹ واز دی ٹائم آئی واز اے پارٹ آف دیٹ ٹیم ان مائکرو الیکٹرانکس، جو چپ جہاں فیبریکیٹ ہوتے تھے. اور مجھے اچھی طرح یاد ہے کہ میں نے اپنے ہاتھ سے چپ جو ہے وہ فیبریکیٹ کر کے دیتے تھے. ایک پروسیس ہوتا ہے چپ مینوفیکچرنگ میں جس کو ڈائی بونڈنگ پروسیس کہتے ہیں، اور اس میں گولڈ وائر کے ذریعے آپ سلیکون چپ کو میٹلز پنز کے ساتھ کنیکٹ کرتے ہیں. تو یہ کام میں نے جب پہلی دفعہ اپنے ہاتھ سے کیا تھا، تو دیٹ واز مائی اسٹارٹ اپ. اینڈ سیکنڈ، پھر اس کمپنی کے بعد جو میری پہلی کمپنی تھی، گورنمنٹ کی کمپنی تھی، دیٹ واز سپارکو، پاکستان اسپیس اینڈ اپر ایٹماسفیئر ریسرچ سینٹر. یہ انہوں نے اس وقت اسلام آباد میں ایک रिमोट सेंसिंग सैटेलाइट का सेटअप लगाया था और ये फ्रांस के स्पोर्ट से ये सेटअप लगा था और यहाँ हम डिफरेंट रिमोट सेंसिंग सैटेलाइट के डेटा जो है वो रिकॉर्ड करते थे, रिसीव करते थे और उसके बाद उसकी प्री प्रोसेसिंग और प्रोसेसिंग पे काम होता था. तो दैट वाज माय स्टार्टिंग कैरियर एंड उसके बाद फिर एक लंबा अरसा मैंने प्राइवेट सेक्टर में गुजारा जिसमें एक जिसमें PIA आता है और उसके बाद पाकटेल एक बड़ा सिग्निफिकेंट नाम था उस ज़माने में जो सेल फोन कंपनी 1990 में स्टार्ट हुई पाकिस्तान में. तो आई ज्वाइन दैट कंपनी एज ए पायनियर इन सेलुलर इन पाकिस्तान एंड देन इट इज़ कंटिन्यू ऑन डिफरेंट कंपनी. मैंने पाकिस्तान की डिफरेंट मल्टीनेशनल कंपनीज में काम किया जिसमें रिसेंटली वारे टेलीकॉम थी और उससे पहले मैं मल्टीनेट एक टेलीकॉम मलेशिया की सब्सिडरी थी पाकिस्तान में, उसमें मैंने काम किया और फिर एक सुपरनेट डाटा की कंपनी थी जो पाकिस्तान की पायनियर कंपनी थी, इंटरनेट सर्विस प्रोवाइडर था और जो कि सैटेलाइट कम्युनिकेशन भी प्रोवाइड करता था, रेडियो लिंक्स प्रोवाइड करता था डिफरेंट प्राइवेट एंड गवर्नमेंट सेक्टर्स में. और ये यहाँ रहते हुए यानी बहुत अच्छे अच्छे प्रोजेक्ट करने को मिले और उसमें यानी हमें कुछ सीखने को भी मिला और कुछ करके दिखाने के भी मौका मिला.
5: तो जली सर, यू मेंशनड माइक्रो इलेक्ट्रॉनिक्स, सुपारको, टेलीकॉम एंड आल्सो डेटा कम्युनिकेशन कंपनीज लाइक मल्टीनेट. तो आपने यानी कि वो व्हिच इज बेसिकली अ लार्ज
6: इंडस्ट्रियल
5: लार्ज ISP,
6: यस,
5: सो टू से. तो जली सर भी यानी कि तो थोड़ा सा बताएंगे उस वक्त के ISPs में और आज के ISPs में क्या फर्क है.
6: नो कंपैरिजन.
5: अच्छा.
6: वो एक जब ISP शुरू में बने थे, मुझे याद है आई वाज इन पाकटेल, तो मैंने यहाँ एक इंटरनेट कनेक्शन लिया था, दैट वाज डायलअप कनेक्शन. वो एक ईमेल और ब्राउजिंग टाइप का एक सिस्टम था जो पाकिस्तान में सबसे पहले इंट्रोड्यूस कराया था इमरान नेट के नाम से. इट इज़ 1991. इंटरनेट पाकिस्तान में 1991 में इंट्रोड्यूस हो गया.
5: मुझे भी याद नहीं है.
6: 1991 में इंट्रोड्यूस हो गया.
5: ये ब्रेन नेट से पहले की बात है.
6: ये ब्रेन नेट से बहुत पहले की बात है. तो दैट वाज ए कंपनी बेसिकली ये लोग, इट इज़ वेरी इंटरेस्टिंग टेक्नोलॉजी. ये इन लोगों ने, दो बंदे थे, एक अमेरिका में होता था और एक पाकिस्तान में होता था. तो ये एक तरह का ऐसा सेटअप था कि जिसको हम ऑफलाइन इंटरनेट या ऑफलाइन ईमेल सेटअप कह सकते थे. हम क्या करते थे कि अपनी ईमेल लिखते थे, एक नंबर पे डायल करते थे और अपनी ईमेल्स जो है ना उनके सर्वर में, लोकल सर्वर में, पाकिस्तानी सर्वर में डंप कर देते. फिर रात के टाइम पे वो लोग अमेरिका की एक कॉल करते थे जब पाकिस्तान में कॉल रेट कम होते थे, तो वो अपना जितना भी सारे दिन की मेलें इकट्ठी हुई होती थी वो अपलोड कर देते थे अमेरिकन सर्वर में, और अमेरिका सर्वर में जितनी मेलें आई होती थी वो डाउनलोड कर लेते थे. तो अगले दिन फिर हम अपना इसी तरह जब उसको कनेक्ट करते थे तो हमारी जितनी मेल आई होती थी वो हम रिसीव कर लेते.
5: इस वक्त इंटरनेट का वजूद था कि अभी ये वजूद आने वाला था?
6: कोई वजूद नहीं था, कोई सेटअप नहीं था. ये एक प्राइवेट सेटअप था लेकिन इस सेटअप ने लोगों में अवेयरनेस प्रोड्यूस की कि यार हम भी एक्सटर्नल वर्ल्ड के साथ किस तरह कनेक्ट हो सकते हैं. तो हमने अमेरिका में अगर किसी को ईमेल करनी होती थी तो हम बड़ी आसानी से कर लेते थे और बड़े माइनर से चार्जेस हमें उस कंपनी को, पता नहीं 100 रुपीज़ पर मंथ हम पे करते थे कि 200 रुपीज़ पे करते थे. तो ये एक सेटर 1991 की व्यवहार.
5: जलील साहब, सो ऑल द वे फ्रॉम देयर फास्ट फॉरवर्ड टू राइट नाउ, नाउ वी हैव साइबरनेट व्हिच वो पहले भी था, अभी भी वो स्टिल गोइंग स्ट्रांग एज अ कंपनी, और जो टेक्नोलॉजीज अब इस्तेमाल होते हैं आपने मतलब कि हेडेड ऑल ऑपरेशंस इन भारत. तो डिस्क्राइब द एवोल्यूशन ऑफ नेटवर्क्स इन जस्ट फ्यू मिनट्स क्विकली.
6: मैं यहाँ थोड़ा सा बता दूं कि सुपरनेट एक कंपनी थी जो पहला स्टार्टअप पाकिस्तान में लाहौर में सेटअप और कराची में और इस्लामाबाद में शुरू हुआ, दैट वाज सुपरनेट. और सुपरनेट के बाद फिर साइबरनेट और ब्रेन नेट और इस तरह की बहुत सारी कंपनियां जो है ना ऐसा ऐसा करके उन्होंने अपना यहाँ अपने सेटअप बनाने शुरू किए. बट वी आर पायनियर इन इन सुपरनेट. तो यहाँ एक सिस्टम ऐसे होता था कि हम एक सर्वर हमने रखा होता था, तीन सर्वर थे लाहौर, कराची, इस्लामाबाद में. वो आपस में थ्रू सैटेलाइट, थ्रू PDCL के जो हमारे फिक्स नेटवर्क के ज़रिए, उसको हम कहते थे DSL कनेक्टिविटी, उसके ज़रिए वो कनेक्ट होते थे. और एक हमारा फ्रेमलेस नेटवर्क होता था, यानी ये तीन किस्म के बैकअप उस सिस्टम के साथ कनेक्टेड थे. और फिर कराची में हमारा एक एक सर्वर होता था जो इंटरनेट के साथ, यानी उस इंटरनेट के साथ जो अमेरिका के इंटरनेट के साथ कनेक्ट होता था. तो ये एक रियल टाइम सिस्टम था जिसमें लोग क्या करते थे कि अपने घर से अपने कंप्यूटर को एक डायलअप मॉडम के ज़रिए कनेक्ट करते थे PDCL की लाइन के ज़रिए. और हमने यहाँ 200-300 मॉडम लगाए होते थे और वो लोग आके अपना डायलअप से कनेक्ट होते थे और हम उन्हें पर मिनट के हिसाब से चार्ज
5: करते थे. फॉर आवर यंगर व्यूअर्स, थोड़ा सा मैं समझा दूँ, जिसको आप लोगों ने जब इंटरनेट देखा है तो आपने एक चीज़ देखी है जिसको आप कहते हैं ब्रॉडबैंड इंटरनेट. ये घर में कोई एक वाईफाई राउटर देख के आप समझते हैं ये इंटरनेट है. पहले इंटरनेट ये नहीं होता था, पहले इंटरनेट टेलीफोन लाइन के जरिए होता था. एक बकायदा आपके कंप्यूटर में एक डिवाइस था, वो एक फ़ोन कॉल करता था टेलीफोन एक्सचेंज को, फिर आपको इंटरनेट कनेक्टिविटी मिलती थी. हम उस उपग्रह की बात कर रहे हैं. सो टाइम फॉर अ ब्रेक नाउ, तो हम वापस आते हैं, इस डिस्कशन को कंटिन्यू करते हैं ब्रेक के बाद.

0: आप सुन रहे हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 UCP की दुनिया।
1: वेलकम बैक टू FM 92.6 UCP की दुनिया। आज हमारे साथ मौजूद हैं डॉक्टर नदीम अलवी साहब। सर, वाई UCP पे आने से पहले मैं आपसे एक नहायत ज़रूरी सवाल पूछना चाहूँगा। हमारे पेरेंट्स पहले भी तनकीद ब्राय इसलाह करते हैं मुख्तलिफ एफिलिएटेड कॉलेजेस से और यूनिवर्सिटीज से कि उनको फॉर्म डी के बारे में पढ़ा तो दिया जाता है, थ्योरीज के लिंक करके पढ़ा दिया जाता है, लैब्स को विजिट करवा दिया जाता है, यूनिवर्सिटी में लैब्स में उनको सिखा दिया जाता है, लेकिन उनको प्रैक्टिकल फील्ड में नहीं लेके जाया जाता। तो क्या यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब कोई इंडस्ट्रियल टूर्स या ट्रिप्स इस टाइप का कुछ करते हैं?
2: UCP में हमने इन तमाम चीज़ों का बहुत खसूसन ख्याल रखा हुआ है कि हमारे बच्चों के ड्यूरिंग देयर एकेडमिक कैरियर कम अज़ कम 2 विजिट्स हम इंडस्ट्री के करवाते हैं, और वो इंडस्ट्री के विजिट हम इस तरह से मैनेज करते हैं कि हमारे पास मल्टीनेशनल कंपनीज और लोकल कंपनीज, जिसको हम लाइक सिंपल जो इंडस्ट्रीज मौजूद हैं उनके साथ हमारे MOU साइन है, और फर्दर मोर इंडस्ट्री से जो हमारे पास एक्सपीरियंस लोग हैं वो आकर हमारे पास इंडस्ट्री की लैब में ना सिर्फ ये कि लेक्चर्स देते हैं बल्कि वहाँ पर परफॉर्म भी करवाते हैं। तो इस तरह से हमारे पास इंडस्ट्री से लोग आकर हमारे स्टूडेंट्स को हमारी लैब में भी सिखा रहे हैं, और बाद में वही टीचर उनको इंडस्ट्री का विजिट करवाने ले जाते हैं, जिसके लिए हमने एक प्रॉपर एक लेआउट बनाया हुआ है ताकि हमारे बच्चे वहाँ पर जाकर सीख सकें और प्रैक्टिकली उन तमाम चीज़ों को देख सकें जो कि उनको बताया जा रहा है। और अलॉन्ग विद दैट हम सिर्फ और सिर्फ इंडस्ट्री के विजिट नहीं करवाते, रादर हम हॉस्पिटल्स के विजिट भी करवाते हैं, और वो हॉस्पिटल्स के विजिट भी बड़े मैंडेटरी पार्ट्स हैं सो दैट बच्चों को एक प्रैक्टिकल जो एस्पेक्ट्स हैं उनके साथ देखा जा सके। हमारा एक सब्जेक्ट है क्लिनिकल फार्मेसी, उस क्लिनिकल फार्मेसी के लिए हमने अभी रिसेंटली सर्जीमेट हॉस्पिटल के साथ अपनी MOU किया, जिसमें हमारे बच्चे वहाँ जाकर हैंड ऑन प्रैक्टिस कर रहे हैं। उससे पहले हमारा जिना के साथ था, उससे पहले हमारे पास और भी मुख्तलिफ हॉस्पिटल के साथ MOU चलते रहे, लेकिन एट प्रेजेंट वी आर डूइंग ऑल दिस प्रैक्टिकल ट्रेनिंग विद द सर्जीमेट हॉस्पिटल।
1: अमेजिंग सर, ये एक बड़ा यूनिक आइडिया है कि स्टूडेंट्स को प्रैक्टिकली हॉस्पिटल्स में भी लेके जाया जाए। बुनियादी तौर पर हम देखते हैं कि ऐसे इनिशिएटिव्स बाकी इदारे नहीं ले पाते, तो ये यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब का बेहद अच्छा इनिशिएटिव है कि वो प्रैक्टिकली स्टूडेंट्स को इंडस्ट्री के साथ, हॉस्पिटल्स के साथ, मींस जहां परफॉर्म करना है उसके साथ लिंक कर रहे हैं। सो सर, क्या कोलैबोरेशंस भी होती हैं यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब के इस डिपार्टमेंट के किसी से?
2: नो डाउट, ये कोलैबोरेशंस भी बड़ा इंपॉर्टेंट पार्ट है, जिसको हम मेमोरेंडम ऑफ अंडरस्टैंडिंग के नाम से कहते हैं, और हमारी बहुत रेनाउंड इंडस्ट्रीज के साथ MOU साइन है। लाहौर की कुछ हैं, कुछ फैसलाबाद की हैं, कुछ कराची की हैं, अब मैं नाम यहाँ पर खैर नहीं लेना चाहता, लेकिन यह है कि हमारे पास क्योंकि वो एक कॉन्फिडेंशियल डॉक्यूमेंट्स होते हैं, लेकिन हमारी बहुत सारी इंडस्ट्रीज़ के साथ MOU साइन है।
1: राइट सर। सर, हमारे पेरेंट्स को, हमारे स्टूडेंट्स को एक बेहद एक चीज़ का इंतज़ार होता है कि ये यूनिवर्सिटी स्कॉलरशिप्स कैसी देती है, ये स्कॉलरशिप्स क्राइटेरियाज क्या होते हैं। सो काइंडली हमारी ऑडियंस तक बताइएगा कि स्कॉलरशिप्स यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब के इस डिपार्टमेंट में ऑफर कर रही है।
2: स्कॉलरशिप बड़ा इंपॉर्टेंट पार्ट है, और ख़ास करके एक वो तबका जो कि किसी भी वजह से अगर हायर एजुकेशन नहीं ले पाता तो स्कॉलरशिप इज़ द ओनली वे टू हैव सच हायर एजुकेशन। अब UCP इसके अंदर मैं यहाँ पर बताना चाहूँगा कि स्कॉलरशिप्स देने में सबसे आगे है, इन दैट सेंस कि यहाँ पर 75% से लेकर 25% तक हमारे पास मुख्तलिफ कैटेगरीज हैं जिसको हम मेरिट बेस्ड स्कॉलरशिप कहते हैं। मेरिट बेस्ड स्कॉलरशिप 75 से 25% तक, और उसको फिर आगे मेंटेन करने के लिए भी एक CGPA, एक टारगेट दे दिया जाता है ताकि बच्चा परसिस्टेंटली मेहनत करता रहे। ये ना हो कि उसने पहले उसको एक स्कॉलरशिप मिल गया और वो रिलैक्स हो जाए, तो बच्चे को मेहनत करवाने के लिए एक टारगेट दे दिया जाता है। दूसरा हमारे पास एक स्कॉलरशिप है PGC का, जो हमारे ऑलरेडी जो मुख्तलिफ नर्सरीज में जो पंजाब ग्रुप ऑफ कॉलेजेस में पढ़ रहे हैं, जब वो बच्चे यहाँ पर आते हैं तो उनको एक डिस्काउंट दे दिया जाता है। और किनशिप का भी ऑफ कोर्स हमारे पास एक स्कॉलरशिप अवेलेबल है, लेकिन आजकल गवर्नमेंट ऑफ पंजाब ने एक और स्कॉलरशिप ऑफर किया हुआ है जिसको हम होनहार स्कॉलरशिप का नाम देते हैं, और UCP ने उसमें बहुत सारे स्टूडेंट्स को, उन स्टूडेंट्स को जो कि शायद अगर ये स्कॉलरशिप ना मिलता तो शायद वो यहाँ पर ना पढ़ पाते, लेकिन UCP ने इनिशिएटिव लिया और उन तमाम बच्चों को, एक काफ़ी मेजॉरिटी है, एक खास नंबर है जिसको यहाँ पर एक स्कॉलरशिप दिया गया। सो इट हैज़ बीन रिमेन अ वंडरफुल कंपोनेंट फॉर देम, क्योंकि इस स्कॉलरशिप के बेस पर जो एजुकेशन है उन तमाम डोर स्टेप तक पहुंच रही है।
1: अमेजिंग सर, मीन्स टू से यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब अपने स्टूडेंट्स से वो लिंक्ड होती है, ऐसी कोई नेशनली या इंटरनेशनली स्कॉलरशिप्स آتی ہیں یا کوئی وزٹس آتے ہیں تو وہ پہلے ہی ان کو کلیبریٹ کیا جاتا ہے اسٹوڈنٹس کے ساتھ, ان کو بتایا جاتا ہے. سو سر ہمیں تھوڑا فیس اسٹرکچر کے بارے میں بھی بتائیے گا کہ فیس اسٹرکچر کیا ہے فارم ڈی پروگرام کے لیے.
2: فارم ڈی پروگرام کے اندر ہمارے پاس 27,000 ایڈمیشن فیس ہے. اس فیس میں بچوں کی فارمیسی کونسل آف پاکستان کے ساتھ رجسٹریشن فیس شامل ہے. اینڈ دین پر کریڈٹ آر ہماری فیس 12,650 روپے ہیں پر کریڈٹ آر. اور چونکہ فرسٹ سیمسٹر میں 22 کریڈٹ آر ہیں دین 20 ہیں تو اکارڈنگلی فیس کچھ پلس مائنس ہوتی رہتی ہے. اور ایٹ دا اینڈ آف دا ڈے ہماری جو فیس ہے تقریباً 2.5 ملین کے پاس بنتی ہے ایٹ دا اینڈ آف 5 ایئرس.
1: رائٹ سر, اور میرے خیال سے یہ مناسب فیس ہے جب آپ کو اتنی لیبس, آپ کو انڈسٹریل ٹورز, ہاسپٹلس کے ساتھ لنک اور کولیبریشنس وغیرہ کر کے سکھا رہے ہوں اور 10 سیمسٹرز پڑھا رہے ہوں, تو آئی تھنک سو یہ ایک مناسب فیس ہے. سر میں آپ سے ایک نہایت ضروری سوال بھی پوچھنا چاہوں گا کہ جو پیرنٹس کو ایک چیز کی فکر ہوتی ہے کہ اسٹوڈنٹس ٹیچر ریشو کیا ہے یونیورسٹی آف سینٹرل پنجاب کے فارم ڈی پروگرام میں.
2: اسٹوڈنٹ ٹیچر ریشو ہماری تقریباً 1:15 ہے. 1:15 and that is as per the requirement by the higher education and our worthy council.
1: Right sir, means to say 15 بچوں پہ ایک ٹیچر means کتنے فوکس سے وہ پڑھتے ہوں گے. Amazing, بہت اچھی اسٹریٹجی ہے. سر ایک نہایت ضروری سوال آپ سے پوچھنا چاہوں گا کہ فیلڈ میں ہمارے پاس بہت سے کالجز بھی ہوتے ہیں, افیلیٹڈ کالجز ہوتے ہیں, یونیورسٹیز ہوتی ہیں جو یہ فارم ڈی کے پروگرامس آفر کر رہی ہوتی ہیں, سو وائی یو سی پی سر؟
2: Exactly. اگر ہم سب سے پہلے, سب سے امپورٹنٹ چیز ہوتی ہیں ٹیچرس, اور ٹیچرس کے بعد آتا ہے انفراسٹرکچر. اب یہاں ہمارے پاس یو سی بی میں یہ دونوں ہی ایلیمنٹ موجود ہیں. جیسے میں نے بھی تھوڑی دیر پہلے بتایا کہ وی آر ہیونگ مور دین 20 پی ایچ ڈی ٹیچرس اوور دیئر, اینڈ لیب کی بھی میں نے آپ کو بتایا کہ وی ہیو دا لیٹسٹ اکوپمنٹس پرووائڈیڈ ان آور لیب. اب ان دونوں چیزوں کو اگر ہم کو ریلیٹ کریں تو وی کین ایزیلی سے دیٹ کہ نہ صرف یہ کہ ہمارے پاس بیسٹ نالج پرووائڈ کرنے والے ہیں اور ان کو ایکسرسائز کروانے کے لیے ایک بیسٹ اپرچونیٹی پرووائڈ کرنے کے لیے ایک ہمارے پاس لیب کی اپرچونیٹیز موجود ہیں. اور جو وہ صرف لیب دیکھنے کے لیے نہیں ہے, وہاں پر پراپر فنکشنل ہے, ایوری تھنگ از بینگ پرفارم بائی دا اسٹوڈنٹ, اور اس چیز کو ہم پریکٹیکلی اس طرح سے دیکھ سکتے ہیں کہ ہمارے بچے جب فیلڈ میں جاتے ہیں تو ماشاء اللہ دے آر پرفارمنگ ویل. اور جو ہمارا ایک الومنی ہے اس سے ہم ایک جو فیڈ بیک کرتے ہیں ہمیں پتہ چلتا ہے, تو لائک دے آر ڈوئنگ دا بیسٹ ان دا فیلڈ.
1: رائٹ سر. سر ایک اسٹوڈنٹ ہے جس نے انڈر گریجویٹ پروگرام کر لیا ہے, یہاں سے وہ فیلڈ میں جاتا ہے, وہ جابس کو جابس میں اپلائی نہیں کرنا چاہتا, تو کیا وہ انٹرپرینیورشپ کی طرف بھی جا سکتا ہے یا اسمال بزنسز وغیرہ بھی کر سکتا ہے؟
2: نو ڈاؤٹ انٹرپرینیورشپ از دیئر, دیٹ از ونس اگین اینڈ ویری امپورٹنٹ کمپوننٹ. لائک ہمارے بہت سارے اپنے اسٹوڈنٹس نے, جیسے میں نے بتایا کہ امپورٹ ایکسپورٹ کے اندر وہ ڈیل کر رہے ہیں, وہ کچھ پروڈکٹ کو یہاں پر رجسٹرڈ کرواتے ہیں اینڈ دین انہوں نے اپنی فرم رجسٹرڈ کروائی اینڈ دے آر ہیونگ دے آن بزنس. ان دا سیم وے آپ لوگوں نے فارمیسی سیٹ اپ کے بارے میں سنا ہوگا, تو فارمیسی سیٹ اپ بہت آرام سے اس ڈگری کے بعد ایک آپ ڈیولپ کرتے ہیں اور اس کے بعد آپ بہت آرام سے ایک کوئی انڈسٹریل یونٹ بھی آپ اپنا پلیس کر سکتے ہیں. سو آل دیز تھنگس آر کمنگ انڈر انٹرپرینرشپ.
1: رائٹ سر, امیزنگ. سر ایک سوال کے ساتھ پروگرام کو اختتامی مراحل کی طرف لے کے چلوں گا. سر اگر ایک اسٹوڈنٹ ہے, اس نے ابھی ایف ایس سی کمپلیٹ کی ہے, ناؤ ہی وانٹس ٹو اپلائی فار دا یو سی پی, تو کیا پروسیجر ہے؟ مینس اسے کوئی ویب سائٹ وزٹ کرنی پڑتی ہے, یونیورسٹی کو وزٹ کرنا پڑتا ہے, یہاں آ کے اپلائی کرنا پڑتا ہے, کیسے وہ آ سکتا ہے یونیورسٹی آف سینٹرل پنجاب؟
2: جی, یہاں پر ڈیفینیٹس بات ہے کہ اس کو سب سے پہلے چاہیے کہ یونیورسٹی وزٹ کرے تاکہ ایک مرتبہ وہ کیمپس کو دیکھے, لیب فیسلٹیز کو دیکھے, اور اگر وہ ٹیچر سے ملنا چاہتا ہے تو ڈیفینیٹلی ہی اور شی کین. اور اس کے بعد یہاں پر ہمارا ایڈمیشن سیل ہے جو کہ ایک بہت بہترین طریقے سے فنکشنل ہے, اور وہ یہاں پر آ کر ان سے انٹریکٹ کرے اور ایڈمیشن فارم لے. اور ونس دے آر دیئر, تو جیسے میں نے پہلے بتایا تھا کہ ہمارا ایک ایڈمیشن ٹیسٹ ہوتا ہے, اور ونس یو گیٹ پاس تو پھر آپ آٹومیٹکلی ایک کیو میں لگ جاتے ہیں, میرٹ پر نام آنے کے بعد آپ کو فردر گائڈ کر دیا جاتا ہے.
1: اور سر موسٹ پروبیبلی یہ ایڈمیشن فال اور اسپرنگس میں کب کب اوپن ہوتے ہیں, کن منتھس میں, ڈیٹس اگر آپ بتا سکیں تو؟
2: رائٹ, یو سی پی جیسے میں نے بتایا کہ رولس کو بہت اسٹرکٹلی فالو کرتی ہے. اب ان رولس کو فالو کرنے کے لیے ہمیں الاؤڈ ہے کہ ہم سال میں صرف ایک مرتبہ ایڈمیشن کریں, اینڈ دیٹ از ان فال. تو ہمیشہ ہم صرف فال میں ہی ایڈمیشن اوپن کرتے ہیں فارمیسی کے, ہم اسپرنگ میں اپنے ایڈمیشن آفر نہیں کرتے. سنس فال کی کلاسز اکتوبر میں اسٹارٹ ہوتی ہیں, تو ہمارا یہ جو ایڈمیشن کا پروسیس ہے یہ اسٹارٹ ہو جاتا ہے سم ویئر جون جولائی سے ہم اسٹارٹ کر دیتے ہیں, اور جس کو ہم الٹیمیٹلی اکتوبر تک لے جاتے ہیں, اور وہاں پر جا کر ہم اپنی کلاسز اسٹارٹ کر دیتے ہیں.
1: رائٹ سر, امیزنگ. سر آپ سے جاننا چاہوں گا کہ آپ ہمارے سامعین میں اگر کوئی ایسے اسٹوڈنٹس ہیں یا پیرنٹس ہیں جو پلان کر رہے ہیں اپنے بچوں کو اس فیلڈ میں لانے کے لیے, یا پلان کر رہے ہیں کہ ہم پریکٹیکلی ان کو یہ ڈگری پرسیو کروائیں, تو سر آپ ان کے لیے کیا لاسٹ میسج دینا چاہیں گے؟
2: میسج ان دیٹ سینس کہ آفٹر ناٹ گیٹنگ ایڈمیشن ان ایم بی بی ایس, तो पेरेंट्स और बच्चे बहुत डिसअपॉइंट हो जाते हैं। लेकिन उस स्टेज पर अगर उन्हें एक ऐसा प्रोफेशन मिल जाए जो कि उनको जॉब सिक्योरिटी भी दे, एक अच्छा फ्यूचर भी श्योर करे, और एट द एंड ऑफ द डे दे आर द वन जो कि हेल्थ कस्टोडियन है, तो ये तमाम चीज़ें एक बेहतरीन फ्यूचर की तरफ उन्हें ले जाती हैं। सो आई मस्ट से कि फार्मेसी इज़ अ लाइफ सेविंग प्रोफेशन, वी मस्ट ज्वाइन।
1: बिल्कुल राइट सर, अगर फील्ड में आप बीइंग अ हेल्थ कस्टोडियन जा रहे हैं और आप फील्ड को ज्वाइन करना चाह रहे हैं, तो ये एक नहायत ज़रूरी और अहम जुज़ है माशरे का। सो मैं ये चीज़ कहना चाहूँगा कि आप अगर किसी भी यूनिवर्सिटी को ज्वाइन करना चाह रहे हैं, किसी भी फील्ड को परस्यू करना चाह रहे हैं, हमेशा देखें कि वो फील्ड कितनी प्रैक्टिकली इंटरलिंक्ड है माशरे से, सोसाइटी से, जहां आपने प्रैक्टिकली आके परफॉर्म करना है। थैंक यू डॉक्टर साहब, आपने अपना खसूसी वक्त दिया एफएम 92.6 यूसीपी की दुनिया को और हमारे सामीन को बताया कि फॉर्म डी का क्या करियर स्कोप है और यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब इस डिग्री को कैसे परफॉर्म करवा रही है। सो सर थैंक यू अलॉट। तो मिलेंगे एक नए प्रोग्राम के साथ और डिस्कस करेंगे किसी और नई फैकल्टी को। सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।